0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कांग्रेसका संस्थापन र असन्तुष्ट पक्षले पार्टीका संस्थापक नेता बीपी कोइरालाको 44 स्मृति दिवसका कार्यक्रम अलग अलग रूपमा मनाउने भएका छन्। संस्थापन पक्षले मंगलबार र बुधबार कार्यक्रम राखेको छ। पूर्व सभापति शेरबहादुर देउबा र तत्कालीन कार्यवाहक सभापति पूर्ण बहादुर खड्का नेतृत्वको असन्तुष्ट पक्षले मंगलबार कमलादी स्थित प्रज्ञा भवनमा विशेष विचार गोष्ठी भनेर आयोजना गर्ने भएको छ। कार्यक्रम तयारीका संयोजक पूर्व उपसभापति प्रकाश मानसिंह रहेका छन्।
2: विकासीय मन्त्रालयहरूले अब पहिलो त्रैमासमै पनि विनियोजन बजेट रकमान्तर गर्न पाउने भएका छन्। अर्थ मन्त्रालयले सोमबार जारी गरेको आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनमा मन्त्रालयलाई आर्थिक वर्षको पहिलो त्रैमास र अन्तिम महिना असारमा पनि कानून परिधि र बजेटको सीमाभित्र रहेर रकमान्तर गर्न पाउने सुविधा दिएको हो।
1: गएको आर्थिक वर्षमा निजामती सेवातर्फ करिब 3,000 पद रिक्त भएका छन्। राष्ट्रिय निजामती किताबखानाको तथ्याङ्क अनुसार अनिवार्य अवकाश र कर्मचारीले राजीनामा दिँदा उक्त पद रिक्त भएका हुन्। गत आर्थिक वर्षमा 2,211 कर्मचारीले अनिवार्य अवकाश पाएका छन् भने 718 जनाले राजीनामा दिएका छन्। राजीनामा दिने कर्मचारीको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढ़ी देखिएको छ।
2: अर्थ मन्त्रालयले आर्थिक वर्ष 2083-84 को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै मन्त्रालय विभाग तथा सरकारी निकायलाई विस्तृत मार्गदर्शन जारी गरेको छ। मार्गदर्शन जारी गरिएपछि विनियोजन ऐन, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन र प्रचलित कानूनको पूर्ण पालना गर्दै खर्चमा मितव्ययिता, पारदर्शिता र नतिजामुखी कार्य सम्पादन सुनिश्चित गर्न अर्थमन्त्री डा स्वर्णिम वाग्लेले छलफल गर्नुभएको छ।
1: काठमाडौँ उपत्यका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई उनीहरूको स्थायी ठेगाना भएकै जिल्लामा व्यवस्थापन गर्ने प्रक्रिया सरकारले अघि बढ़ाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले संकलन गरेको डिजिटल विवरणका आधारमा यो कदम चालिएको हो।
2: विशेष आर्थिक क्षेत्र सेजमा संचालित उद्योगले एक साताभित्र भाडा नतिरे बिजुली र खानेपानीको सेवा काटिने भएको छ। विशेष आर्थिक क्षेत्र सेज प्राधिकरणले बक्यौता रहेका उद्योगलाई एक साताभित्र सम्पूर्ण बक्यौता भाडा बुझाउन निर्देशन दिएको हो।
1: रोग किराको जोखिम देखिएपछि सरकारले केही समयका लागि धनियाँ आयातमा रोक लगाएको छ। प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले चीनबाट आयात गरिएको ठूलो परिणामको धनियाँको दानामा खपराज बाटल नामक हानिकारक रोग र किराको जोखिम देखिएपछि तत्कालका लागि धनियाँ आयातमा रोक लगाएको हो।
2: एक वर्ष अघि नै निर्माण पूरा भइसकेको तर विभिन्न कारणले सञ्चालन हुन नसकेको नागढुङ्गा सुरुङ मार्ग साउन दोस्रो सातादेखि क्रमिक रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ। साउन 1 गते सुरुङ मार्गको विधिवत उद्घाटन गर्ने कार्यक्रम तय गरिएको सड़क विभागका महानिर्देशक डा विजय जैशीले बताउनु भएको छ।
1: दार्चुला स्थित महाकाली नदीमाथि निर्माण गरिएको नेपाल भारत जोड्ने पक्की पुल सञ्चालनमा ढिलाइ भएको छ। पुल निर्माण पूर्ण रूपमा पूरा भएर नेपालतर्फको 130 मिटर मुख्य सड़क निर्माण पनि अन्तिम चरणमा रहेको स्थानीयले बताएका छन्। नेपालतर्फको सड़क निर्माण गरिरहेको कम्पनीका सब इन्जिनियर हेम पाण्डेका अनुसार सड़कमा ढलान भइरहेको र सो काम आगामी अगस्तमा सकिनेछ।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। नयाँ दिल्ली स्थित प्रदर्शन र धरनाका लागि परिचित

0: केन्द्रीय रिजर्व प्रहरी बल बीआरपीएफ का सुरक्षाकर्मी पनि ठूलो संख्यामा सड़कमा तैनात गरिएको थियो। मीडिया रिपोर्टहरूका अनुसार मार्च नियन्त्रण गर्न भन्दै करिब 5,000 सुरक्षाकर्मी दिल्लीका सड़कमा तैनात गरिएको थियो। सोमबारको प्रदर्शनमा दमन भएको भन्दै अस्पतालबाटै अनसन जारी राख्ने शिक्षाविद तथा वातावरण अभियन्ता सोनम वाङचुकले घोषणा गरेका छन्।
1: आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले नेदरल्याण्डसमा आजदेखि शुरू हुने त्रिकोणात्मक एक दिवस श्रृंखला मार्फत विश्वकप छनौटको आफ्नो अभियानलाई थप मजबूत बनाउने लक्ष्य राखेको छ। यस श्रृंखलामा नेपालले घरेलु टोली नेदरल्याण्डस र नामिबियासँग दुई दुई खेल खेल्नेछ। नेपालले पहिलो खेल मंगलबार दिउँसो 3:45 नामिबिया विरूद्ध खेल्दै श्रृंखलाको शुरूआत गर्नेछ। त्यसपछि बिहिबार घरेलु टोली नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। दोस्रो चरणमा नेपालले आगामी सोमबार फेरि नामिबियासँग खेल्नेछ भने त्यसको दुई दिनपछि नेदरल्याण्डसँग भिड्दै श्रृंखला समाप्त गर्नेछ।
0: अब विचार विश्लेषणको पालो। सबैभन्दा पहिले नेपालमा मानव अधिकारको अवस्था शीर्षकमा अर्जुन नरसिंह केसीको विचार लिएका छौं। कान्तिपुरमा छापिएको छ यो विचार। सरकारले पनि कसुरहेरी दण्डको न्यायिक बाटोबाट च्युत भएर मानिसहरू दण्ड दण्डहीनता र प्रतिशोधको बाटो अपनाउने लक्षण र संकेतलाई मेटाउने हो भने राष्ट्रिय मानवाधिकार आयोगको उक्त प्रतिवेदन तत्काल सार्वजनिक गर्दै तद अनुरूप कार्यवाहीको प्रक्रिया शुरू गर्नुपर्छ। यसलाई राष्ट्रिय अन्तर्राष्ट्रिय सम्पूर्ण कारोबारवालाबाट सरकारको न्यायिक परीक्षाको कसीको रूपमा हेरिएको छ। सरकारको कतै असहमति छ भने आफ्ना असहमति सहित सार्वजनिक गरे हुन्छ।
1: खुशी मार्फत मानसिक शान्ति शीर्षकमा डाक्टर सुभाष पोखरेलको विचार नागरिक दैनिकमा छापिएको छ। विविध कारणले उत्पन्न भएको मानसिक थकान व्यवस्थापन गर्न नसकेपछि व्यक्ति आत्महत्याको चरणमा पुग्छ। आत्महत्याको घटनालाई अत्याधिक महत्व दिँदा दिमागी थकानमा परेकाहरूले मरेको व्यक्तिमा देवत्वकरण भएको महसुस गर्छन्। यस्तो सोचले उनीहरूलाई आत्महत्याको निर्णयमा पुग्ने मार्ग निर्माण गर्छ। व्यक्तिलाई प्रसन्न बनाउने धेरै विधिमध्ये खेलकुद एक दरिलो माध्यम मानिन्छ। खेल र प्रसन्नता बीच प्रत्यक्ष सम्बन्ध देखिन्छ। खेल हेर्दा व्यक्तिले आनन्दको अनुभूति मात्र गर्दैन, एकाङ्कीपनबाट छुटकारा पाएको महसुस गर्छ। घरमै बसेर हेरिने खेलकुदले समेत चण्डे रङ्गशाला जत्तिकै दिमागी ताजापन ल्याउँछ।
0: विपदबाट जोखिम व्यवस्थापन शीर्षकमा कृष्णहरि बासकोटाको विचार गोर्खापत्रमा छापिएको छ। विपदबाट सुरक्षित हुने तरिका आम मानिसले जान्नै पर्छ। सबैले झटपट झोला गो ब्यागको चाँजो पाँजो मिलाउनु पर्छ। आम बस्ती टोल समुदायमा एसेम्बर पोइन्ट तोक्नुका साथै इमर्जेन्सी सेन्टरको व्यवस्था गर्नुपर्छ। प्राथमिक उपचार र एम्बुलेन्स सेवाको व्यवस्थाका अतिरिक्त भूकम्प निरोधक घर निर्माणलाई अनिवार्य गर्नुपर्छ। बाढ़ीको पूर्व सूचना दिने प्रणाली स्थापना गर्नुपर्दछ।
1: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819113527, 65565025।

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
0: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो, हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864704480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी, ब्यास 2 न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9865017350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9865017350।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556063656।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0665367115 र 9841120740।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
2: अनि तयो कागज के मेछि वा
3: अ झिल्काई
2: के पर्सनल नम्बर ब्लक लै वधि
3: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर याई र ब्लक लै र खलखाई
2: अनि बैंगरी
3: बैंगरी
2: आ
3: चार सय तली ललपर्दि
2: चम ललपर्दि न आफैन मोबाइल नम्बर फेर दिया वधि र ब्लक तयै विषय आफैन बैंक देबिनि जानकारी पिन परिम दे आफैन बैंक खातैन जानकारी अरुइन योरी थोनिप दक्या सचेत तल परिम
3: सतर्क तना ठगी तब दक्या जोगिना
4: सिद्धार्थ बैंगर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
6: फूलको आँखामा फूलै संसार
7: काडा कति राम्रो बगैँचा बनाउनु भएको कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू
8: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि
7: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो त्यही जानु पर्ला
8: हुन्छ गइहाल्नुहोस् एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ
7: प्रोप्राइटर गम्भीर दास नेपाल मोबाइल नम्बर 9844694036 9805414437
8: ब्यास तिन प्रशासन चोक दमौली
9: नाइन्टी फोर पॉइंट टू दमौली एफएम समुदाय को आवाज

0: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाइ ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली।
3: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683।
4: 9560 43234।

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
3: ब्याङ्की खैमत बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरि खै बिले तोई माध्यम क्यारे न्योदे प्रे छली जानकारी रि विषय न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्योदे प्रे विवरण रि विषय ब्याङ्की निल पर्दिमो न्यो तानी सतर्क तना ठैद्र क्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-089, 9864-0-33-85।

सुकी सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059409080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, भ्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
2: 98460404

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
2: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
3: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
2: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
3: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
3: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9556063444, 9556066556।

0: दमोली एफएम 94.2 समुदाय को आवाज।
1: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि, इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554495 र 9846011818।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
6: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
7: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
6: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
7: फर्निचर उद्योग
6: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
8: 9856343434।
9: सूचना।
6: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
9: हाम्रा सेवाहरू
6: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
9: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
6: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
9: फोन नम्बर 9828280, 9815104549।
10: मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
11: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
10: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 9856253080, 9914852518 र 9065153332।

0: ए बहिनी, घर त चिटी कै बनाएछौ? हैन, यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816613 26, 9843006505, 9819116327, 0635650025।
3: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछेवा घटना तल आफै लागि समय समयरी आफै ना पासपोर्ट फेरदिल परे म न्युए तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।
7: Sincerely, it's your own Damoli FM 94.2 MHz.
8: Damoli FM 94.2, Samudayako Awaaz.

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059495080 र 98295017। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
3: सूचना सूचना सूचना।
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
3: हाम्रा सेवाहरू
0: सत्यवती, निर्मल, बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
3: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।

0: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290, 9811751760।
1: Sincerely, it's your own Damoli FM 94.2 MHz.
2: How sultan, we serious you are, sir.
3: किस्सा राम्रो भएको।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 0 0 0।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
2: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
3: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
2: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
3: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
2: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844564936, 9805141437।
3: ब्यास 3, प्रशासन चोक, दमौली।
4: दमौली FM 94.2, समुदायको आवाज़।

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिराछौ?
1: लौरिउने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
0: ए, यति कुरामा नि केको टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864470480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: आफै विवरण खैमै आपिन, खबै बनी वित्तीय संस्था के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बनी आरी
3: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेदरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 9058500700, 9864040344।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658637115 र 98412070740।
2: दमोलिया FM 94.2 समुदायको आवाज।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास्तिन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: अनि तयो कागज केमे छि वा?
4: अँ झिल्काई,
3: के पर्सनल नम्बर ब्लक लै वा दिए?
4: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाई।
3: अनि बैंगरी
4: बैंगरी
3: अँ
4: चढ चाहिँ तली लल पर्दी
3: चम लल पर्दी न आफै न मोबाइल नम्बर फेर दिया बधेर ब्लक तयाई भिसा आफै न ब्याङ्क दे बिनी जानकारी पिल परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनिप दक्या सचेत तल परिम
4: सतर्क तना ठगी तब दक्या जोगिना
5: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदम चोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
10: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली तनहु। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
7: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
11: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
7: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
11: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन स्वस्ती किचन तथा गिफ्ट हाउस व्यस्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0 65 563 715 र 98 41 12 07 40।

0: अंकल
1: मेरो घर यही हो, हिँड्नुहोस् न, म तपाईँलाई औषधि लगाइदिन्छु।
2: तिमी घर जाऊ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98058007000, 98460 40344।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: ल बताउनुहोस् कसरी यो झमेला गर्नु हो तपाईँ?
1: म राममङ्गल बोलेको के?
2: हजुर अङ्कल,
1: यहाँ अन्टी बिराइमबार चिराई हस्पिटल लिएर आएको, मलाई 1 लाख रुपियाँ तुरुन्त चाहियो यार।
2: मसँग 1 लाख त छैन, 50,000 छ, तँ म लिएर आइहाल।
3: ढालो साङ भाइ।
2: हजुर,
3: म रामपुरको अनुप बोलेको।
4: हेर्नु न, 1 लाख मसँग नभएर यहाँ
3: मेन पावरले भिजाएर टिकट नै दिएन।
4: 1 लाख रुपियाँ भए मलाई जस्तो पनि दिनु दाइ, म पिटे जाने बित्तिकै
3: पहिले तँलाई तपाईँलाई नै पठाउनेछु दाइ।
2: ए ल ल ल ल।
5: हेलो अनु आन्टी, म अस्मिता। हेर्नु न, बाबाले पैसा नपठाइदिनु भएको होइन, मलाई होस्टेलबाट निकाल्न आँट्यो।
6: जसरी भयो भने 40,000 रुपियाँ म्यानेज
5: गरिदिनु न, म 1 हप्तामा हजुरलाई रिटर्न गरिदिइहाल्छु।
7: जसको समस्या पनि हामीले नै भोग्नु पर्ने, तर 1 हप्तामा रिटर्न हुनुपर्छ नि नानु।
8: हेलो सागर, त कहाँ छस् यार?
2: ए म घरमै छु यार।
8: तँसँग मेरो एकदम जरुरी काम छ यार।
2: ए ल ल ल ल, आइहाल्छु छिटो।
8: अलि अप्ठ्यारो परे सागर, एउटा काम गर्न लागेको पैसै पुगेन। मेरो दुःख सुखको साथी तै त होस्, 50 लाख जति सहयोग गर्न।
9: हेर सन्त, मैले पनि नयाँ काम सुरु गर्ने भनेर पुर्खौली जग्गा बेचेर ल्याएको छैन भन्दिनँ, छ तर दिनु मिल्दैन यार, नरिस।
5: सागर बाबुले कुरा बुझ्नु भएन जस्तो छ। अनु एकछिन यता आऊ त। ल सुन अनु, किन गर्नु पर्यो बिजनेस? म तिमीलाई घरै बसी बसी 1 लाखको 5,000 रुपियाँ ब्याज दिन्छु। सागर बाबुलाई पनि त्यही भन, घरै बसी बसी थपक्क ब्याज खाए भएन र?
7: ए हो र, ल ल जाम जाम। सागर, मलाई नन्दाको कुरा ठिक लाग्यो। बिजनेसमा नाफै हुन्छ भन्ने पनि छैन, होइन, उहाँहरू पनि त कुनै टाढाको होइन, आफन्तै हुनुहुन्छ। 1 लाखको 5,000 आउँछ भने किन नदिने त?
9: अब तिमीले बोलिसकेपछि तिम्रो बोली फिर्ता हुँदैन अनु, त्यही हो, पछि पछताउनु नपरोस्।
2: अब यो पैसा पनि मैले हिजो भर्खरै ग्लोबल आइएमई ब्याङ्कबाट निकालेँ।

ल मैले सबै कुरा बुझिसकेँ। तपाईँहरूको लागि एउटा खुसीको कुरा पनि छ, नेपाल प्रहरीले सबै सत्य तथ्य पत्ता लगाइसकेको छ। तपाईँको साथीको मृत्यु भएको पनि छैन र कुनै चोटपटक पनि छैन। उसले तपाईँलाई फसाउनको लागि यो नियतवश यो नाटक गरेको रहेछ। समाजमा आर्थिक लेनदेन गर्ने क्रममा यस्ता विकृति विसङ्गतिहरू धेरै भित्रिएका छन्। यो अलिक सचेत भएर गर्नुहोला। नेपाल प्रहरी जनताको जीवधनको रक्षाको लागि सदा तत्पर छ। हलसाथ उहाँलाई छोडिदिनुहोस्।

sati melemah berarti sati dan kalau udah sesagar पैसा को लालच ले मैले तमाथि ठुलो घात गरे साथी तेरो पैसा कहीं गएको छैन तेरो पैसा सही सलामत छ तैले दिएको पैसाले बिजनेस गरे कच्चबको फाइदा भएको छ पिर नगर ला प्लीज मलाई माफ गर्दे यार

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तन

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844694036, 9805414437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: के लिए ले आयो नया LG Essential सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन AC को कम्प्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट EMI नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में LG लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो NRN 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं प्रधानमन्त्रीले उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै सम्बन्धी प्रसंगबाट प्रधानमन्त्री बालेन सारी नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग आज छलफल गर्दै हुनुहुन्छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहान 11:30 बजे

0: देखि छलफल शुरू भएको छ। भेटमा संघका अध्यक्ष पशुपति देव पाण्डे, प्रथम उपाध्यक्ष वसन्तराज अधिकारी, महासचिव भीम कुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयस खनाल तथा प्राविधिक सल्लाहकार प्रकाश कुमार झा सहभागी हुनुभएको छ। छलफलमा तयारी पोसाक उद्योगको वर्तमान अवस्था, उद्योगले भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवर्धन, रोजगारी सृजना र उद्योग क्षेत्रको समग्र विकासका विषयमा केन्द्रित हुनेछ। प्रधानमन्त्री शाहले पछिल्ला दिनहरूमा निजी क्षेत्र, उद्योगी व्यवसायी तथा सरकारवाला निकायहरूसँग निरन्तर संवाद गर्दै उनीहरूले भोगिरहेका समस्या, समाधानका उपाय र नीतिगत सुधारका विषयमा सुझाव लिने तथा कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन दिँदै आउनु भएको छ। नेपाल सरकारले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार दरबन्दी कटौती हुने भएपछि चालू आर्थिक वर्षभर स्थायी पदपूर्तिमा पूर्ण रोक लगाउने निर्णय गरेको छ। मुख्य सचिवको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले दरबन्दी खर्ता अतिरिक्तमा पर्ने कर्मचारीहरूको व्यवस्थापन पहिले गर्नुपर्ने निष्कर्ष निकाल्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको पूर्व स्वीकृति बिना लोकसेवा आयोग मार्फत नयाँ भर्ना खुलाउन वा माग गर्न नपाइने निर्णय गरेको हो। यस कडा प्रशासनिक निर्णयका कारण लोकसेवाको तयारी गरिरहेका हजारौं परीक्षार्थीहरू प्रत्यक्ष मारमा परेका छन्। यसैबीच सेवा प्रवाहलाई चुस्त बनाउन सरकारले सबै मन्त्रालय र सेवा प्रदायक निकायहरूमा क्यूआर कोड, वेबसाइट र मोबाइल एपमा आधारित एकीकृत नागरिक गुनासो तथा सुझाव व्यवस्थापन प्रणाली सञ्चालन गर्ने भएको छ। प्राप्त गुनासाहरू निश्चित समय सीमाभित्र 100% फर्सुट गर्नुपर्ने बाध्यकारी व्यवस्था गर्दै हाल स्वीकृत राष्ट्रिय सदाचार नीति 2083 र कर्मचारी आचार संहितालाई कडाईका साथ लागू गरिने निर्णय भएको छ। नागरिकको दैनिक सरोकार रहने मालपुत्र नापी सम्बन्धी सेवाहरूलाई पूर्ण रूपमा स्थानीय तह मार्फत सञ्चालन गर्ने गरी हस्तान्तरण प्रक्रियालाई तीव्रता दिइनेछ। अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी वित्तीय कार्यवाही कार्यदल ग्रेलिस्टको जोखिमबाट बचाउन सम्पत्ति शुद्धिकरण विरूद्धको कार्यलाई सबै सरकारी निकायले उच्च प्राथमिकता दिने सहमति भएको छ। तीनै तहका सरकारी निकायले आर्थिक अनुशासन र खर्चमा मितव्ययिता कायम गर्ने तथा विकास बजेट तोकिएको समयमै सम्पन्न गर्न आर्थिक वर्षको शुरूदेखि नै सार्वजनिक खरिद प्रक्रिया अगाडि बढाउने समेत निर्णय गरिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि 35 दिने सार्वजनिक सूचना जारी गरेको छ। समितिले साउन 4 गते अन्तिम पटकका लागि यो सूचना प्रकाशित गर्दै तोकिएका जिल्ला र स्थानीय तहका लक्षित वर्गलाई निवेदन दिन आह्वान गरेको। सूचना अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका तोकिएका स्थानीय तहहरूमा रहेका भूमिहीन र अव्यवस्थित बसोबासीहरूले आफू बसोबास गरिरहेको वडामा खटिएका लगत संकलक मार्फत निवेदन पेश गर्नुपर्नेछ। इच्छुक आवेदकले सरकारले तोकेको ढाँचामा फारम भरि सूचना प्रकाशित भएको मितिले 35 दिनभित्र स्थानीय तहको वडा कार्यालयमा सम्पर्क गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ। केही स्थानीय तहका लागि यो लगत संकलनको दोस्रो पटकको सूचना पश्चातको अन्तिम मौका भएकाले समयमै प्रक्रिया पुर्याउन समितिले आग्रह गरेको छ। संसदीय सुनवाई समितिमा निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा प्रस्तावित भएकाहरू विरूद्ध परेका उजुरीहरूमाथि छलफल शुरू भएको छ। सिंहदरबारमा मंगलबार बसेको समिति बैठकमा छलफल भइरहेको असार 25 गते बसेको संसदीय सुनवाई समिति बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मान बहादुर कार्की, आयुक्त राजीव सुब्बा र गुरूप्रसाद वागले विरूद्ध उजुरी दिनका लागि 10 दिनको समय दिएको थियो। समितिका अनुसार प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्की विरूद्ध एउटा उजुरी परेको छ, आयुक्तद्वय विरूद्ध पनि उजुरी परेको छैन। संवैधानिक परिषदको असार 19 गते बसेको बैठकले निर्वाचन आयोगको रिक्त पदमा 3 जनाको नाम सिफारिश गरेको थियो। संसदीय समितिबाट प्रस्तावित व्यक्तिहरूको नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक प्रावधान रहेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। सरकारले कर प्रणालीमा आबद्ध उपभोक्तालाई प्रोत्साहन गर्न करदाता प्रोत्साहन उपहार कार्यक्रम ल्याएको छ। अर्थ मन्त्रालयले करदाता प्रोत्साहन उपहार सञ्चालन कार्यविधि 2083 स्वीकृत गरेसँगै कार्यान्वयनमा ल्याएको। आन्तरिक राजस्व विभागले हरेक महिनाको 1 गते र 16 गते विजेताको छनौट गर्नेछ। हरेक दिनका लागि 1 जना र 15 दिनमा 1 जना बम्पर विजेताको छनौट स्वचालित प्रणाली मार्फत पारदर्शी रूपमा गरिने कार्यविधिमा उल्लेख गरिएको छ। दैनिक विजेताले 1,33,334 रूपियाँ प्राप्त गर्नेछन् भने 15 दिनमा छानिने बम्पर विजेताले 10 लाख रूपियाँ पाउनेछन्। यद्यपि आयकर ऐन अनुसार यस्तो आकस्मिक लाभमा 25% कर कटी गरेर मात्रै बाँकी रकम भुक्तानी हुनेछ। मूल्य अभिवृद्धि कर ब्याट र स्थायी लेखा नम्बर प्यानमा आबद्ध भएका तथा 100 रूपियाँ भन्दा धेरैको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नेपाली नागरिक यो योजनामा सहभागी हुन पाउनेछन्। बिल भुक्तानी गर्दा उपभोक्ताले सक्कली बिल लिनुपर्नेछ। सरकारले आन्तरिक राजस्व परिचालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन उपभोक्ताका लागि आकर्षक उपहार कार्यक्रम ल्याएको हो। व्यावसायिक प्रयोजनका लागि गरिएका खरिद सरकारी निकायका बिल टेलिफोन विद्युत गाड़ी र हवाई टिकट जस्ता खरिदलाई भने यो उपहार कार्यक्रममा समावेश गरिने छैन। काठमाडौँको गोकर्णेश्वर नगरपालिका 8 महाकलबारीमा एक युवतीले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईका अनुसार काभ्रे पलाञ्चोकको तेमाल गाउँपालिका 3 स्थायी घर भई महाकलबारीमा बस्दै आएकी 27 वर्षीय सालु गुरूङले सोमबार राति करिब 2:50 बजे आफ्नै खाजा पसलको पछाडिको पार्किङ क्षेत्रमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन्। प्रहरीका अनुसार आगो लगाएको अवस्थामा उनलाई उनका श्रीमानले फेला पारेका थिए। त्यसपछि तत्काल उपचारका लागि सुषमा कोइराला मेमोरियल अस्पताल साखु लगिएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि किर्तिपुर स्थित वन अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गुरूङको अनुहार छाती तथा दुवै हातमा गरी शरीरको करिब 50% भाग जलेको छ। उनी हाल हल्का बोल्न सक्ने रहेको र उपचार जारी रहेको जनाइएको छ। घटनाको कारण खुल्न बाँकी रहेको भन्दै प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला अदालत काठमाडौँमा आर्थिक वर्ष 2082-83 26,445 मुद्दा फैसला गर्न बाँकी रहेको छ। सो आर्थिक वर्षमा कुल 46,277 थान मुद्दा दर्ता भएका मध्ये 19,832 थान मुद्दा फैसला भएका थिए भने 26,445 मुद्दा भने फैसला गर्न बाँकी रहेको छ। लगातारको वर्षापछि आएको बाढ़ी र पहिरोका कारण देशभर 7 प्रमुख राजमार्ग पूर्ण रूपमा तथा 12 राजमार्ग आंशिक रूपमा प्रभावित भएका छन्। सड़क विभागले अवरूद्ध भएका सड़क खण्ड मध्ये 51 सड़क मर्मतपछि पुनः सञ्चालनमा आइसकेका छन् भने बाँकी सड़क खुलाउने काम तीव्र रूपमा भइरहेको जनाएको छ। विभागका प्रवक्ता श्याम बहादुर खड्काले पहिरोको कारण अवरूद्ध सड़क खुलाउन सम्बन्धित स्थानमा डोजर एक्सकाभेटर लोडर लगायत उपकरण परिचालन गरी मर्मत तथा पहिरो पछ्याउने कार्यलाई तीव्रता दिएको जानकारी दिएका छन्। उनले यात्रुहरूलाई यात्रा अघि सम्बन्धित निकायबाट सड़कको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न समेत आग्रह गरेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: को पैसा सीधे खल्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। इरान र अमेरिका बीच लगातार आक्रमण भइरहेका बेला इरानले मध्यस्थकर्ताबाट युद्ध विरामका लागि कूटनीतिक प्रस्तावहरू प्राप्त गरेको जनाएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले तेहरानमा हिजो साप्ताहिक पत्रकार सम्मेलनमा मध्यस्थकर्ताबाट युद्ध विरामका लागि कूटनीतिक प्रस्तावहरू प्राप्त गरेको पुष्टि गरेका छन्। कतारले अमेरिका इरान वार्ता पुनः शुरू गर्न र 10 दिनको युद्ध विरामका लागि नयाँ प्रस्ताव ल्याएको खबरबारे उनलाई सोधिएको प्रश्नमा जवाफमा उनले पछिल्लो जानकारी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। बागाईले इरानको कूटनीतिक संयन्त्र अमेरिकाको हमलाको सैन्य जवाबसँगै सक्रिय रहेको पनि बताएका छन्। त्यस्तै भारतमा विद्यार्थीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीका लागि ठूलो चुनौतीको विषय बनेको छ। भारतीय प्रहरीले राजधानी नयाँ दिल्लीको केन्द्रमा हजारौं प्रदर्शनकारीलाई संसदतर्फ मार्च गर्न रोक्न अश्रु ग्यास प्रहार गरेको थियो। त्यसक्रममा केही प्रदर्शनकारी र प्रहरी कर्मचारी घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। प्रदर्शनकारीले शिक्षा मन्त्रीको राजीनामा र परीक्षा सुधारको माग गर्दै आएका छन्। दिल्ली प्रहरीले संयम बन्न र कुनै गैर कानूनी वा हिंसात्मक गतिविधिमा संलग्न नहुन आग्रह गरेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। विगतदेखि नै प्रदर्शनकारीहरूले परीक्षामा प्रश्नपत्र बाहिरिने प्राविधिक समस्या जस्ता अनियमितताका कारण शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आएका छन्। पछिल्लो प्रदर्शन गएको शनिबार अभियन्ता सोनम वाङचुकलाई जबरजस्ती अस्पताल लगिएपछि भएको हो। उनले कक्रो जनता पार्टी सीजेपीले शुरू गरेको आन्दोलनको समर्थनमा अनशन गर्दै आएका थिए भने सीजेपी बोस्टन विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेर फर्किएका 30 वर्षे अभिजित दीपकेले गठन गरेका हुन्। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत नेपाल नेदरल्याण्ड्स र नामिबिया बीचको सिरिज आजदेखि शुरू हुँदैछ। सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्ने तालिका छ। यो खेल नेपाली समय अनुसार 2:45 बजेदेखि शुरू हुँदैछ। नेपाल र नामिबिया बीच अहिलेसम्म 8 एकदिवसीय खेल भएका छन्, जसमा नामिबियाले 5 खेल जितेको छ भने 2 खेल नेपालले जितेको छ। त्यस्तै 1 खेल नतिजा विहीन सकिएको छ। पछिल्लो पटक दुवै देशबीच 2024 फेब्रुअरीमा खेल भएको थियो र सो खेल नामिबियाले 2 विकेटले जितेको थियो। यस सिरिज खेल नेपाल क्रिकेट संज्ञानले 15 सदस्यीय टीम नेदरल्याण्ड्स पठाएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। नेपाल तयारी पोसाक उद्योगका पदाधिकारीसँग आज पनि छलफलमा प्रधानमन्त्री। स्थायी पदपूर्तिका लागि लोकसेवामा गरिने मागमा सरकारको कडाई। तयारी गरिरहेका हजारौं विद्यार्थी प्रभावित। भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो 35 दिने सूचना। प्रमुख निर्वाचन आयुक्त र आयुक्त विरूद्धका उजुरीमाथि छलफल जारी। माकलबारीमा 27 वर्षीय युवतीद्वारा आत्मदाह प्रयास। जिल्ला अदालत काठमाडौँमा 26,445 मुद्दा फैसला गर्न बाँकी। पहिरोले 7 प्रमुख राजमार्ग पूर्ण रूपमा बन्द। 12 राजमार्ग एकतर्फी। बजेट कार्यान्वयनका लागि निर्देशिका साउनभित्र तयार पार्न अर्थ मन्त्रालयको निर्देशन। भारतमा विद्यार्थीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्री मोदीका लागि ठूलो चुनौती। आज पनि सीजेपी र किसानको दोहोरो प्रदर्शन। वार्ताका लागि मध्यस्थकर्ता मार्फत कूटनीतिक पहल गरिरहेको इरानको दावी। र विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले आज नामिबियासँग खेल्दै खेल नेपाली समय अनुसार 2:45 बजेदेखि शुरू हुने। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 83 98
4: 65 43 234

0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
1: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
2: दाजु भाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
2: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
2: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846379131।

0: कोही पर्यो काले कार्तिक आठ गते हलतिर जाले
1: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि दिदीको बिहे छ
2: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म
1: आउनुहोस् हामी कहाँ इलेक्ट्रिक गिजर ग्यास सिलिन्डर ग्यास चुलो ग्यास गिजर चिम्नी एसी कुलर वाटर फिल्टर सबै प्रकारका फ्यान राइस कुकर आदि पाइन्छ
2: साथै तामा पित्तल स्टिल सिल्भर फलाम प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
1: कम गुणस्तरका होइन उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस् त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस् सम्पर्क नम्बर 0656 363 715 र 98 41 12 07 40

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819113527, 65565025।

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, भ्यास दुई डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
0: 9805700700,
1: 9846040344।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
2: तपाईँलाई थाहा छ तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98-4-13-38-290 98-1-71-51-760।
3: दमौली FM 94.2 समुदायको आवाज।

0: आहा कस्तो राम्रो रङरोगन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी मैले त्यहीँबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि
0: मैले पनि घर बनाउनु छ भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो
2: भोपाल हार्डवेयर ब्यास चार मेन रोड भोरलेटार चोक दमौली तनहुँ प्रोपाइटर भोपाल आले हजुर हामी कहाँ प्लाई सिसा फर्माइका किला कब्जा एल्मुनियम पाइप पाता स्वदेशी तथा विदेशी रङ नेपाटपको पिपिआर सिपिभिसी पिभिसी पाइप फिटिङ डोर फिटिङ किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ साथै टाइल मार्बल ग्रेनाइट चिप्स बाथरुम फिटिङका आइटम्सहरू हिन्दवेयर बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ बिपी सप्लायर्स फोन 0565653 19 98 560 27 319
3: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदैछ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
4: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास तिन दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
3: ए हो र सेवा राम्रो हुन्छ त
4: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
3: तपाईँको घरमा विवाह व्रतबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
4: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
5: 98 27 18 48 48 98 46 55 54 95 र 98 4 60 11 818
0: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
6: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी
0: हो र कति खोजे पदम चोकमा पो रहेछ त
6: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
0: विवाह व्रतबन्ध पास्नी तथा चाडपर्वहरूमा खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
6: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहुँ सम्पर्क नम्बर 98410-0061 98-66-73-344
7: 94.2 दमौली एफएम समुदायको आवाज

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 97452-82-00-00।
4: सामाजिक सञ्जाल जी छ्यानली झाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछेवा घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो नुई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना।
5: सतर्क तन ठगे तब त क्या जोगिना।
6: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश।
7: सिद्धार्थ बैङ्क, सम्बन्ध सधैँ भरिलाई।
0: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोपाइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-49।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याज 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: सामाजिक सञ्जालजी छ्यानली जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछेवा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो न्युई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
7: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा सेन्डिलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहुँ। सम्पर्क नम्बर 9841000061, 9866373344।
10: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
11: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
10: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
11: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
10: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9865414।
11: ब्यास 3 प्रशासन चोक, दमौली।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौं।

जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ, सामुदायिक वनभित्र जाँदा समूहमा जाने गरौं, घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: व्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: व्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164066683,
4: 98563434234।
5: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार,
2: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड,
5: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
6: 94.2 दमौली FM समुदायको आवाज।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 97452-82-00-00।
4: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
6: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनुहोला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059-49-80 र 98-29-15-77-13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
0: ए नानी, कता हिँडेउ छाता ओढेर? हतारमा छौ त?
7: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
7: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
7: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
7: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98560-63-444, 98560-60-656।

0: चमिच्यो च्यो दाक्यामे बौदे लोटी पर्दिरो बैंगैने विवरण पि बिषय मुई खातरी खै हाम्रो
1: खै खै बौ कोई लोटरी भर दिलो
2: आंगी चमिच्यो लोटरी पर्दि हुन छामताई गुदि
1: भर्दि आ भर्दि बा लोटरी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिषय खैमै विश्वास आनन फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थाई के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
3: सतर्कता न ठगदिबे क्या बचैना
2: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
5: बिहे त आटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
6: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
7: दाजु भाइको के को गफ गफ हुँदैछ
5: के हुनु नि बिहे त आटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
7: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
5: पशुपति सुनचाँदी पसल कहाँ छ नि
7: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाइ शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656504 मोबाइल नम्बर 9803880384 9846739131
8: 94.2 दमौली FM समुदायको आवाज

0: सिद्धार्थ बैंक र क्या रे जनहितरी जारी सन्देश
1: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
2: बिहे त आटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
3: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
4: दाजु भाइको के को गफ गफ हुँदैछ
2: के हुनु नि बिहे त आटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
4: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
2: पशुपति सुनचाँदी पसल कहाँ छ नि
4: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656504 मोबाइल नम्बर 9803880384 9646 37 39 31

0: WorldLingo Festivity Offer. अब पाउन होस एक वर्ष को 200 Mbps इंटरनेशनल नेट टीवी साथ में डुअल बैंड राउटर नोकिया बीकन 1.1 मेश राउटर और नेट टीवी सेट्स बॉक्स मात्र रु 1200 प्रति महीना में शर्त लागू होने छिटो बने गई WorldLink।
1: ए कमला कति काम मात्र गरेको बहिनी हिँड न खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
3: व्यस्तोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465 43780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700, 98460 40344।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
4: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413-38290, 98171-51760।
5: गोर्खा चौतारी म्युजिक प्रस्तुत गर्दछ।

0: नमस्कार, म लोक तथा दोहरी गायक राजन कार्की। पान खायो मायाले चुना हालेर, ज्यान खायो मायाले टुना हालेर पछिल्लो समयमा मैले गाएको यो बजारमा आएको गीतलाई हजुरले हेरिसकेपछि यो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला।
1: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न, खाजा खान जाऊ।
2: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
1: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: यहाँ के पाइन्छ र?
1: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
1: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
4: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
3: व्यस्तोई बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
4: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058 00700,
3: 98460 40 344।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: खुन काटेर भाग्ने काम चाहिँ नगर्नु होला है। र आइसकेपछि कमसेकम जाने पनि नजाने पनि अब जाने पास नजाने टाइम पास भनौँ न भने जस्तै जाने पनि नजाने पनि एउटा प्रयास हो। प्रयास गर्न कहिले पनि छोड्नु हुँदैन। प्रयासबाट भाग्ने मान्छे ले कहिले पनि सफलता प्राप्त गर्न सक्दैन। यो कुरा म तपाईँलाई जानकारी गराए। यति बेला साथी नमस्कार हजुर, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी हुँदै थियो तर उहाँको आवाज आएन क्यारे होइन। पालो तपाईँको हो चरी लैजा समाचार भन्ने गीतको गायकको नाम। यति बेला साथी नमस्कार हजुर, को बोल्नु भयो कहाँबाट? सीता भण्डारी। के छ सीता हालखबर तपाईँको?
1: मेरो हालखबर सबै ठिक छ दाइ।
0: अनि के गर्दै हुनुहुन्छ सीताले?
1: म कार्यक्रम सुन्दै बसिरहेको
0: छु। कुन रेडियोबाट सुन्नुभयो हामीलाई? रेडियो मेन्स्याम एफएम तेराथुमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ है? हुन्छ, कार्यक्रममा आउनु भएको छ आज, के छ प्रश्न सुन्नु भएको छ हजुर?
1: मैले प्रश्न त सुन्न पाइनँ दाइ, म यता व्यस्तता थिएँ त्यही भएर।
0: ल म तपाईँलाई प्रश्न राख्छु, प्रश्न ध्यान दिएर सुन्नुहोस् ल। हुन्छ म प्रश्न राख्छु।

0: चरी लैजा समाचार हामी भयो बेघरबार यो गीतको गायकको नाम के हो
1: यो गीतको गायकको नाम राजन ठाकुरी हो कि जस्तो लाग्छ
0: राजन ठाकुरी हो भन्नुहुन्छ के छ लग गरौँ हजुर लग गरौँ हुन्छ म लग गर्छु हेरौँ जवाब मिल्छ या मिल्दैन तपाईँले दिनुभएको जवाब त मिलेन नि हजुर
1: हुन्छ दाइ मैले अब कार्यक्रममा यसो फोन गर्नु मन लाग्यो गरिजाने नानीले
0: हुन्छ बिदा गर्छौँ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी सीता भण्डारी उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला 9868309440 मात्रै फोन डायल गर्नुहोला यहाँ एकजना साथीले 9864 लाइनमा फोन गरिरहनु भएको छ कृपया यो नम्बरमा 9864 लाइनमा चाहिँ फोन डायल नगरिदिनुहोला म तपाईँलाई आग्रह गर्छु त्यो मोबाइलबाट मैले भिडियो लाइभ गरिराखेको छु होइन र अब हामी तपाईँको लागि के छ अर्को साथी हुनुहुन्छ हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर
2: नमस्कार
0: हजुर हुन्छ कार्यक्रममा आउनु भएको छ आज प्रश्न सुन्नु भएको छ चरी लैजा समाचार भन्ने गीतको गायकको नाम के हो
2: पास
0: गरौँ होइन हुन्छ अहिलेको लागि बिदा गर्छौ नमस्ते अब हामी सोही गीत तपाईँको लागि राख्छौ गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौ

0: यदि उपस्थित तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौँ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। यति बेला 9868 7940 40 मा फोन गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ 9868 7940 40 मा। अर्का सहभागी नमस्कार हजुर।
1: हजुर नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
1: म धनकोटाबाट हो, श्रोता तामाङ।
0: के तामाङ भन्नुभयो तपाईँको नाम? के भन्नुभयो?
1: हजुर हजुर,
0: तपाईँको नाम के भन्नुभयो भनेको? यो कल हामी लिन सक्दैनौ, उहाँले हामीतिर ध्यान दिनु भएको छैन, त्यो कारणले गर्दाखेरि यो कल हामी लिन सक्दैनौ। पालो तपाईँको हो, आइसकेपछि नितान्त तपाईँको ध्यान हामीतिर केन्द्रित हुनुपर्छ, यो कुरा म तपाईँलाई जानकारी गराएँ। 9868 7040 40 को नम्बर तपाईँको लागि खुला गरेका छौ, फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। एक र दुई नम्बर गइसकेको छ, अरू नम्बरहरू बाँकी छन् है, यो कुरा म तपाईँलाई जानकारी गराएँ। 3456 7 8 नम्बर बाँकी छ र सोही नम्बर तपाईँले रोजाइमा पार्न सक्नुहुन्छ कार्यक्रममा फोन डायल गरेर, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। 9868 7040 40 को नम्बरमा यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर।
2: नमस्ते सर,
0: को बोल्नुभयो कहाँबाट?
2: मरोल नगरपालिका आजमकोटदेखि नन्दबहादुर खत्री।
0: नन्द बहादुर खत्रीको के छ हालखबर?
2: सब ठिक ठाक छ सर।
0: के गर्दैनुहुन्छ यति बेला?
2: यतिखेर त्यस्तो गाउँतिर घुमघाम छ सर।
0: गाउँतिर घुमघाम छ होइन?
2: हजुर हजुर।
0: हुन्छ, आज कति नम्बरको प्रश्न रोजाइमा पार्नुहुन्छ?
2: पाँच नम्बरको दिनुहोस्
0: सर। ल, पाँच नम्बरको प्रश्न यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर पाँच,

0: यो गीत सुन्नुभयो?
1: हजुर सुनेर सुने सर।
0: यो गीत कुन भाकामा संग्रहित, कुन भाकामा आधारित गीत हो?
1: यो गीत रोइला भन्छ सर।
0: रोइला भन्नुहुन्छ, अलग गरौँ? हुन्छ, हामी अलग गर्छौ, हेरौँ जवाफ मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाफ मिलेन, अहिलेको लागि विदाय गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा जनकोटबाट नन्दबहादुर खत्री आउनु भएको थियो, उहाँले मिलाउन सक्नु भएन। पालो तपाईँको हो, फोन गर्नुहोला 9868609040 को नम्बर। सल्यानतिरको भाका परेको छ होइन, अब प्रश्न पनि फेरि सजिलै छ होइन, मिलाइहाल्नुहुन्छ। गीत संगीतमा रुचि राख्नु भएका साथीहरूले, दिउँला साथी नमस्कार छु, मैले मिसकल नगर्नको लागि बारम्बार आग्रह गरिराखेको छु। तपाईँले मिसकल गर्दै गर्दाखेरि हामीले तपाईँको नम्बर वाचन गर्यौं भने मेरो नम्बर किन वाचन गरिस् भनेर फेरि गाली नगर्नु होला। यति बेला साथी नमस्कार छु, को बोल्नुभयो, कहाँबाट को बोल्नुभयो, कहाँबाट? अब हेर्नुहोस् त, नमस्कार भन्नुहुन्छ फेरि हाँसेर फोन काट्नुहुन्छ, अब के भनौँ त मैले। अब यति बेला अर्को साथी नमस्कार छु,
2: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
2: उदयपुरबाट गिरिराज खप्तरी मगर।
0: गिरिराज के मगर भन्नुभयो?
2: खप्तरी मगर।
0: खप्तरी मगर, अनि के छ गिरिराजले कुन रेडियोबाट सुन्नुभयो?
2: आफ्नो एफएम।
0: आफ्नो एफएमबाट सुन्दै हुनुहुन्छ है? प्रश्न सुन्नु भएको छ हजुरले?
2: हजुर सुनिहाल्छु।
0: जवाफ के होला? पास भन्नुहुन्छ। हुन्छ, अहिलेको लागि विदा गर्छौ। नमस्ते।
2: नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँले पास भन्नुभएको छ, गिरिराज खप्तरीमा गराउनु भएको थियो। अब एकजना साथीसँग कुराकानी गर्छौ, त्यसपछि सोही गीत तपाईँको लागि राख्नेछौ। यति बेला साथी नमस्कार हजुर, नमस्कार हजुर,
3: नमस्ते हजुर, नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट?
3: म पटारी उदयपुरबाट, प्रतिमा कार्की।
0: प्रतिमा कार्कीले रेडियो भन्दा टाढा गएर बोल्नुहोस् ल।
3: हस् हजुर हस्।
0: अनि कुन रेडियोबाट सुन्दै हुनुहुन्छ प्रतिमाजीले?
3: आफ्नो एफएम।
0: आफ्नो एफएमबाट सुन्दै हुनुहुन्छ, अनि कार्यक्रममा आउनु भएको छ, प्रश्न सुन्नु भएको छ कि छैन? म तपाईँलाई प्रश्न राख्छु, ध्यान दिएर सुन्नुहोला।

0: लवन सुजीत कुन भाकामा आधारित लोक भाका हो?
1: देउडा भाका
0: भन्नुहुन्छ, लग गरौँ। हुन्छ, हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाफ मिलेन, विदा गर्छौँ है। त आउनु भएको थियो प्रतिमा कार्की। यो गीत झ्याउरे भाकामा आधारित गीत हो, सल्यानतिर रोल्पा रुकुमतिर प्युठानतिर गुन्जिने भाका होइन, झ्याउरे भाकामा आधारित गीत हो। यो गीत तपाईँको लागि राख्छौँ, गीतपछि तपाईँको माझमा फेरि आउँछौँ यो गीत तपाईँको लागि।

0: यो गीत पछि तपाईलाई फेरि पनि स्वागत छ। हामी झ्याउरी भाकामा आधारित लोक भाका तपाईको लागि प्रस्तुतिमा जोडिसकेका छौं। पालो तपाईको हो, फोन गर्नु होला 9868309440 को नम्बर तपाईको लागि खुला गरेका छौं। यति बेला साथी नमस्कार। हजुर
1: हजुर नमस्कार।
0: को बोल्नु भयो, कहाँबाट? पिताम्बर रोका भन्ने मान्छे बोल्दै हुनुहुन्छ है?
1: हजुर हो
0: त। पिताम्बर जी, खबर तपाईको? एकदम ठिक ठाक छ। ल, कति नम्बरको प्रश्न राखौँ त हजुर?
1: कति नम्बरको छ सर?
0: एक दुई पाँच नम्बर गइसकेको छ, तिन चार छ सात आठ नम्बर बाँकी छ। हुन्छ, तपाईँको लागि प्रश्न नम्बर छ यस प्रकारको छ, ध्यान दिएर सुन्नुहोला।

0: यो गीतको गायिकाको नाम के होला भन्नुहोस्? पिताम्बर हजुर भन्नुहोस् त,
1: चिन्न सकिन
0: पास गर्नुहुन्छ होइन? हुन्छ, विदा गर्छौ, नमस्ते।
1: नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो पिताम्बर रोका, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-39-40 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गर्नुभयो भने तपाईँसँग आज प्रश्न उत्तरको रमाइलो खेल खेल्नेछौ। हामी यति बेला कार्यक्रम लोक सारथीको मंगलबारी बसाईमा छौ। यति बेला साथी भन्दै थिए, मैले पटक पटक भनिराखेको छु, मिस कल गर्ने काम नगर्नु होला, मिस कल होइन फोन डायल गर्नुहोला, म तपाईँलाई आग्रह गरेँ। यति बेला साथी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट को बोल्नुभयो, कहाँबाट भनेको? यो अति होइन, अत्याचारै भयो होइन? अभिभावकहरूले बच्चाहरूलाई फोन लगाइदिनुहुन्छ, अनि फोन लगाइसकेपछि अब बोल्न सक्दैन, अनि झ्याप्पै फोन काटिदिनुहुन्छ। यस्तो काम चाहिँ नगर्नु होला, म तपाईँलाई आग्रह गर्छु। यदि तपाईँको नानी बाबुहरू बोल्न सक्ने स्थितिमा हुनुहुन्न भने तपाईँ आफू बोलिदिनु होला, कार्यक्रम हो, कार्यक्रमलाई खल्लो बनाउने काम चाहिँ नगरिदिनु होला, म तपाईँलाई आग्रह गर्छु। धेरै व्यक्तिहरूले सुनिरहनु भएको हुन्छ, धेरैले फोन प्रयास गरिरहनु भएको हुन्छ, तपाईँले फोन गर्नुहुन्छ अनि फेरि हाँसेर झ्याप्पै फोन काटिदिनुहुन्छ। नेटवर्कको समस्याले, मोबाइलको समस्याले ब्यालेन्स नभएर फोन काटिनु यो त स्वाभाविक प्रक्रिया हो, किनभने प्रकृति र प्रविधिलाई कसैले पनि यो यसमा आउने समस्याले कसैले पनि अलि सजिलैसँग टाप्न सक्ने अवस्था रहन्न। यदि साथी हुनुहुन्छ, नमस्कार हजुर, नमस्कार हजुर, तपाईँको नाम के हो? अघि नै तपाईँले आफैले काट्नु भएको, काटेको र आफैले काटेको थाहा हुन्छ। हामी तपाईँको कल लिउन, तपाईँले गीत सुन्दा सुन्दै फोन काट्नु भयो होइन?
2: हजुर, राम्रो तपाईँको आवाज सुन्दैन, त्यही भएर काटियो
0: सर। होइन, तपाईँले गीत सुन्दा सुन्दै फोन काट्नु भयो नि होइन? मेरो आवाज त मजाले सुन्नुभयो।
2: आफैले काटेको सर, हजुर आफैले काटेको, राम्रो बुझिएन त्यही भएर काटिहालेको।
0: ए राम्रो बुझिएन, अनि अहिले त प्रश्न सुन्नु भएको छ नि?
2: हजुर, प्रश्न छ,
0: प्रश्न सुन्नु भएको छ कि नै? प्रश्न
2: सुनेको छु सर।
0: ल, जवाब के होला, जवाब के होला भन्नु त?
2: देवी
0: घरती मगर हो कि? देवी घरती मगर लगर
2: हजुर। हजुर,
0: हुन्छ, हामी लगर छौ। मिलाउनु भएन क्या रे, अब प्रयासको लागि धन्यवाद, विदा गर्छौ है। त सन्तोष तामाङ आउनु भएको थियो खोटाङबाट, उहाँले हाम्रो आवाज सुन्न सकिएन, त्यसैले आफैले फोन काटेको, अहिले फेरि गरे भन्नुभयो, ठिक छ, उहाँले मिलाउन सक्नु भएन। अर्को अब साथी को आगमन हुँदैछ, यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
3: हजुर नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
3: म चाहिँ त्रिरानदेखि प्रवीण सुवेदी।
0: प्रवीण सुवेदी, के छ प्रवीणको हालखबर?
3: ठिकै छ, भनौँ न,
0: के गर्दै हुनुहुन्छ अहिले?
3: म चाहिँ प्रोग्राम सुनेपछि आएको।
0: ल, कार्यक्रममा आउनु भएको छ, आज प्रश्न सुन्नु भएको छ?
3: हजुर सुनेको।
0: जवाब के होला?
3: म चाहिँ समीक्षा अधिकारी भन्छु है त।
0: समीक्षा अधिकारी, लग गरौँ। हुन्छ, लग गर्छौ, हेरौँ जवाब मिल्छ या मिल्दैन। मिलेन, अहिलेको लागि बिदा गर्छौ, नमस्ते।
3: नमस्ते।
0: प्रवीण सुवेदी आउनु भएको थियो। अब हामी गीत राख्छौ, बसन्त थापा र सुशीला गौतमको आवाजलाई राख्छौ। गीत प्रसिद्ध भएको माझमा फेरि आउँछौ, यो गीत तपाईँको लागि।

0: माइनरको मन नै फर्केन होइन त हला बसन्त थापा र सुशीला गौतमको आवाजलाई यहाँबाट स्थान दिइसकेका छौं। पालो तपाईँको हो 9868609040 को नम्बरमा फोन डायल गर्नुहोला। नम्बर तपाईँका लागि खुला गरेका छौं। फोन डायल गर्नुभयो भने तपाईँसँग कुराकानी गर्नेछौ। हाम्रो यति बेला भर्खर मात्र रेडियो खोल्दै हुनुहुन्छ भने लोकसारथी यति बेला सुन्दै हुनुहुन्छ। विभिन्न साझेदार रेडियोहरूबाट प्रसारणमा छौ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट?
1: हजुर, म लुङ्गीबाट महेश ऋषि है।
0: महेश ऋषि, के छ महेशजी खबर?
1: हजुर, म ठिकै सन्चै आरामछु। हजुर, सन्चै हुनुहुन्छ?
0: एकदम सन्चै छौ। हामीलाई सुन्दै हुनुहुन्छ है?
1: हजुर हजुर,
0: रेडियो जलजलाबाट होइन?
1: हजुर हजुर।
0: हुन्छ, कति नम्बरको प्रश्न रोजाइमा पार्नुहुन्छ?
1: मलाई
0: 7 नम्बरको बजाइ 7 नम्बरको हुन्छ। तपाईँको लागि प्रश्न नम्बर 7 यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला।

0: यो गीत सुन्नु भयो है? लवनी सु कुन भेगमा लक्षित भाका हो
1: यो गीत हैन?
0: यो कुन यो गीत कुन भेगमा लक्षित गीत हो
1: खै मलाई त्यति थाहा भएन है।
0: थाहा भएन पूर्वेली भन्नुहुन्छ है?
1: हजुर हजुर गर्नु
0: हुन्छ हामी लग गर्छौँ हेरौँ जवाफ मिल्छ या मिल्दैन। यो गीत हाम्रो प्राविधिक मित्रले मिस्टेक गर्नुभयो कि क्या यो कुन भेगमा आधारित गीत हो? सही जवाब दिनुभएको छ है उहाँले, सही जवाबको टुन बजाउनु होला। यो पूर्वेली गीतमा पूर्वेली भेगमा बजाइने बजिने सुनिने भाका हो। हुन्छ साथीहरूलाई सम्झिनुहोस्। नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँले महेश बिसी हुनुहुन्थ्यो, उहाँले सही जवाब दिनुभएको छ। अब सोही भाका तपाईँको लागि राख्छौ, गीत प्रसिद्ध भएको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

कार्यक्रम लोकसारथीमा छौं। तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। हामी पूर्व पश्चिम उत्तर दक्षिण सबैलाई समावेश हुने भाका लिएर आएका हुन्छौं र आज मंगलबारी बसाई आजको बसाईमा हामी प्रश्न उत्तरको रमाइलो खेल खेल्यौं र तपाईलाई प्रश्न उत्तरको रमाइलो खेलमा सहभागिता बनायौं। हैन आजको कार्यक्रमको लागि छुट्याइएको निर्धारित समय सकिन लागेको छ। यति जेल कार्यक्रम सुनेर साथ दिने तपाई सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र प्रिया मगेल रेडियो झलझलाबाट लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष आभारका शब्द भावहरू व्यक्त गर्छु। र कार्यक्रम लोकसारथी विभिन्न साझेदार रेडियोहरूबाट प्रसारण हुँदै गर्दाखेरि कार्यक्रम तपाईँलाई कस्तो लाग्छ, कहाँ कहाँबाट सुन्नुहुन्छ, कतिको मनपर्छ अथवा के छ, हामीलाई जानकारी दिनुहोला, सुझाव सल्लाह वा प्रतिक्रिया दिनुहोला। जसका लागि मेरो व्यक्तिगत मोबाइल नम्बर हो 98644417298 98644417298। यसै क्रममा कार्यक्रम लोकसारथीको आफ्नै इमेल ठेगाना हो, तपाईँले इमेल पनि गर्न सक्नुहुन्छ PROGRAM प्रोग्राम LOK LOK SARATHI266@gmail.com हो भने हामीलाई तपाईँ फेसबुकमा पनि जोडिन सक्नुहुन्छ। कार्यक्रम लोकसारथी नेपालीमा सर्च गर्नुभयो भने फेसबुक एकाउन्ट भेटाउन सक्नुहुन्छ। प्रोग्राम लोकसारथी कार्यक्रम लोकसारथीमा तपाईँले प्रोग्राम लोकसारथी कार्यक्रम लोकसारथीको पेज भेटाउन सक्नुहुन्छ। र मसँग प्रत्यक्ष जोडिन चाहनुहुन्छ भने प्रेस PRESS प्रेस BEERENDRA प्रेस वीरेन्द्र GIRI गिरी प्रेस वीरेन्द्र गिरीमा सर्च गर्नुहोला। मेरो प्रोफाइल भेट्नुहुन्छ भने आरजे वीरेन्द्र गिरी प्रोग्राम लोकसारथी मेरो फेसबुक पेज हो, त्यहाँबाट पनि जोडिन सक्नुहुन्छ। र प्रेस वीरेन्द्र गिरी नामक टिकटक एकाउन्ट प्रोग्राम लोकसारथी नामक टिकटक एकाउन्टबाट पनि हामीसँग जोडिन सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। लौ त आजको लागि कार्यक्रमबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: जलजला ड्राइव चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली हिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोचोपन, अरुचि, मधुमेह तथा उच्च
3: दमौलिया FM 94.2 समुदायको आवाज।
4: अनि तयो कागज के मे छि।

0: तानकारी अरुइना योरी थोनिप दक्या सचेत तलपरिम
1: सतर्कतना ठगी तब दक्या जोगिना
2: सिद्धार्थ बैंगर दक्याले जनहितरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
4: मैले देखो सम्झना
5: हैन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
6: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
5: हो र कति खोजे पदमचोकमा पो रहेछ त
6: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा
5: विवाह व्रतबन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
6: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहुँ सम्पर्क नम्बर 9840100061 9060673344
7: सरकारले भूकम्पको घर गराउन पैसा त दियो चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो तर के गरे नानी टिन तातेर घरमा बस्नै सकिन्न तिम्रो घर पनि टिनको छाना होइन कसरी बस्छ हो त्यसरी
8: के हुनु दाई एउटा नयाँ प्रविधि आएको रहेछ मैले पनि त्यही गरेछु आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि
7: अनि त्यो कहाँ पाइन्छ त
8: ओम फर्निचरमा जानुस् न यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ
5: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग मोबाइल 9846614438
9: दीपक गैरे ओम फर्निचर एन्ड फर्निसिङ उद्योग शोरूम
5: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली
9: फर्निचर उद्योग
5: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल मोबाइल नम्बर 9816466083
10: 9560443234
11: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
12: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
13: दाजु भाइको के को गफ गफ हुँदैछ
11: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
13: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
11: पशुपति सुन चाँदी पसल कहाँ छ नि
13: यो त हाम्रै दमौली बजारको ब्यास दुई सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलस करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच दुई सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656504599 मोबाइल नम्बर 9803880384 9646739149

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली।

सफा सडक दमौली इलिसा फेन्सी भएको घरमा मोबाइल नम्बर 9856253780 9914852518 र 9865315332।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यु रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
0: सम्पर्क 9846141633, 9817150898, 9464603385।
2: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856027319।

सुकी सक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौँ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटीबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98560 66656।

0: Willingo festivity offer. Aba pound host 1 varsha ka 200 Mbps international net TV sath ma dual band router Nokia Beacon 1.1 mesh router ra net TV set up box matra ru 1200 prati mahina ma sart haru lagu hune chan. Chito bhanekai Willing.
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याज 3 दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्धक जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848848 9846554595 र 9846011818
4: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
5: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
4: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
5: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको
4: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
5: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
4: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
4: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9709509580 र 9829157713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास २ गणेशमान चोक दमौली, हामी कहाँ ताजा सफा लोकल खसी लोकल

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9856063444, 9856063656।

0: Willingo festivity offer. Our pound host 1 वर्ष को 200 Mbps international net TV साथ में dual band router Nokia Beacon 1.1 mesh router और net TV set up box मात्र रु 1200 प्रति महीना में सर्थहरु लागू होने छन्। छिटो बनेकै Willing।
1: ए सुन न, हाम्रो घर में विवाह त नजिकिंदै छ, तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
2: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्टिन दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
1: ए हो र, सेवा राम्रो हुन्छ त?
2: हो, एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
1: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
2: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
3: 9827848448, 9846554495 र 9846011818।
4: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
5: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
4: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
5: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
4: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
5: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
4: मेरो नि त्यस्तै भएको थियो। अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ। छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
4: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709509080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।

0: ए बहिनी, घर त चिटी कै बनाएछौ? हैन, यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006605, 9819116327, 0655650025।
3: It's a goal!
4: हिमस्टार गोल्ड, हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
6: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ, राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 9058500700,
0: 9460403044।
7: Sincerely, it's your own Damoli FM 94.2 MHz.

दमौली डायरीमा म मन्दिरा सिडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। तनहुमा प्रतिबन्धित लागू औषध सहित दुईजना पक्राउ, थप अनुसन्धान जारी। अविरल वर्षाले घर भत्कियो। विपद पूर्व तयारीमा जुट्न सांसद नेउपानेको निर्देशन। लाइसेन्स र ब्लू बुक सम्बन्धी सेवा अनिश्चितकालका लागि अवरुद्ध। र भारतमा शिक्षा मन्त्री विरुद्ध आन्दोलन जारी। समाचार विस्तारमा। तनहु प्रहरीले छुट्टै छुट्टै स्थानबाट प्रतिबन्धित लागू औषध सहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पृथ्वी राजमार्ग क्षेत्रमा गरिएको नियमित चेक जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय तनहुबाट खटिएको प्रहरी टोलीले व्यास नगरपालिका 4 स्थित पृथ्वी राजमार्गमा सवारी साधन तथा चेक जाँच गर्ने क्रममा व्यास नगरपालिका 4 निवासी एक पुरुषको साथबाट प्रतिबन्धित लागू औषध बरामद गरेको हो। उनको साथबाट बुप्रेनोर्फिन 5 एम्पुल, डाइजेपाम 5 एम्पुल र फेनेरागन 5 एम्पुल गरी जम्मा 15 एम्पुल लागू औषध फेला परेको प्रहरीले जनाएको छ। त्यसै गरी जिल्ला प्रहरी कार्यालय मातहत अस्थायी प्रहरी पोस्ट पुल्टी जीपबाट खटिएको प्रहरी टोलीले आबुखरी गाउँपालिका 4 बेनिटार स्थित पृथ्वी राजमार्गमा चेक जाँच गर्ने क्रममा काठमाडौँबाट लमजुङ तर्फ जाँदै गरेको माइक्रो बसमा सवार लमजुङको बेसीसर नगरपालिका 1 निवासी एक पुरुषलाई पक्राउ गरेको छ। प्रहरीले उनको साथमा रहेको झोलाभित्र लुकाई छिपाई राखिएको ट्रामाडोल 100 ट्याब्लेट बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा लिई प्रतिबन्धित लागू औषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। यस सम्बन्धमा सम्मानित जिल्ला अदालत तनहुबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय तनहुले लागू औषध ओसार पसार तथा दुर्व्यसन नियन्त्रणलाई प्राथमिकतामा राख्दै नियमित रूपमा सवारी तथा व्यक्तिको चेक जाँचलाई तीव्र बनाएको जनाएको छ। प्रहरीले लागू औषध विरुद्धको अभियानमा नागरिकको सहयोग आवश्यक रहेको उल्लेख गर्दै यस्ता गतिविधि बारे जानकारी भए तत्काल प्रहरीलाई सूचना दिन समेत आग्रह गरेको छ। तनहुमा परेको अविरल वर्षाका कारण एक घरको गाह्रो भत्किएको छ। घरको गाह्रो भत्किएपछि घरमा बस्दै आएका दुईजनालाई सुरक्षित स्थानमा सारिएको छ। भानु नगरपालिका चाँच जुधिवेशी भानुभक्त टोल स्थित श्याम कुमार श्रेष्ठको ढुङ्गा माटोले बनेको र टिनले छाएको दुई तले कच्ची घरको दाहिने तर्फको गाह्रो बिहान 6 बजे भत्किएको हो। जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार घरको रेखदेखका लागि बस्दै आएका 58 वर्षीय कृष्ण भुजेल सहित दुईजनालाई सुरक्षित स्थानमा सारिएको छ। उनीहरूलाई भानु नगरपालिका 4 सेपा बगैँचा स्थित छोराको घरमा पठाइएको प्रहरीले जनाएको छ। घरधनी श्रेष्ठ भारतीय सेनामा कार्यरत रही हाल भारतमा बस्दै आउनु भएको छ। अविरल वर्षाका कारण घरको गाह्रो फत्किए पनि मानवीय तथा चौपाय क्षति भने नभएको प्रहरीले जनाएको छ। घर भत्किएको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय भानुबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेले वर्षायाममा हुन सक्ने बाढी, पहिरो, डुबान र सडक अवरोध जस्ता विपद न्यूनीकरणका लागि पूर्व तयारी, द्रुत समन्वय र उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा बोल्दै तनहु क्षेत्र नम्बर 2 का सांसद नेउपानेले विपद व्यवस्थापन, राहत र उद्धारमा मात्र सीमित नभई जोखिम न्यूनीकरण तथा दिगो विकाससँग जोडिएको विषय भएकाले काममा ढिला सुस्ती नगर्न आग्रह गर्नुभयो। उहाँले जोखिमयुक्त क्षेत्रको पहिचान, पूर्वाधारको अनुगमन तथा प्रभावकारी सूचना प्रणालीलाई चुस्त बनाउन सबै तहका सरकार र विषयगत निकायलाई निर्देशन दिनुभयो। पहिरोका कारण अवरुद्ध भएको
श्रिङपथ शेरका भन्ज्याङ सडक खण्डमा तत्काल ब्याकहो लोडर परिचालन गरी सडक सञ्चालनमा ल्याइएको छ। बर्खायाम भएर यातायात सेवा सहज बनाउन उक्त सडकमा ग्राभेल हालेर अस्थायी मर्मत गर्न तथा आगामी दसैँ तिहारभित्र स्थायी निर्माणका लागि ठेक्का प्रक्रिया सम्पन्न गर्न उहाँले सम्बन्धित आयोजना पक्षलाई निर्देशन दिनुभयो। यसअघि सोमबार भीमात नगरपालिकाको विपद व्यवस्थापन सम्बन्धी बैठकमा सहभागी हुँदै सांसद नेउपानेले नगर क्षेत्रमा हुन सक्ने सम्भावित विपदको पूर्व आकलन गरी उद्धार तथा राहतका लागि संयन्त्रलाई निरन्तर तयारी अवस्थामा राख्न नगरपालिका नेतृत्व तथा सरकारवालालाई निर्देशन दिनुभयो। शुक्ला गण्डकी नगरपालिकासँगको छलफलमा उहाँले विपद व्यवस्थापनसँगै विकास बजेटको न्यून खर्च र भूमिहीन सुकुम्बासीका समस्या समाधानका विषयमा गम्भीर छलफल गर्नुभयो। चालु आर्थिक वर्षमा विकास बजेटको खर्च दर बढाउने गरी कार्ययोजना बनाएर कार्यान्वयन गर्न आग्रह गर्दै उहाँले पालिकाभित्रका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि स्थानीय तह र सङ्घीय सरकारबीच निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो। यातायात व्यवस्था कार्यालय तनहु डुम्रीले सवारी चालक अनुमति पत्र लाइसेन्स र ब्लुबुक सम्बन्धी अधिकांश सेवा अनिश्चितकालका लागि स्थगित गरेको छ। यातायात व्यवस्था विभागको केन्द्रीय सर्भर प्रणाली इडिएल भिआरएसलाई नयाँ प्रणालीमा स्तरोन्नति गर्ने क्रममा पुरानो प्रणाली बन्द भएपछि सेवा प्रवाह प्रभावित भएको हो। कार्यालयका अनुसार केन्द्रीय सर्भरमा गरिएको प्राविधिक परिवर्तनका कारण साउन 1 गते लिएको लिखित परीक्षाको नतिजा प्रकाशन तथा ट्रायल परीक्षाको समय तालिका व्यवस्थापनमा समेत समस्या उत्पन्न भएको छ। नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालनमा नआएकोले साउन 4 गतेदेखि 7 गतेसम्म सञ्चालन हुने तय भएका सबै ट्रायल तथा रिट्रायल परीक्षा स्थगित गरिएको छ। यसै गरी कार्यालय सम्पर्क मिति अफिस भिजिट डेट प्राप्त गरेको सेवाग्राहीको आवेदन दर्ता बायोमेट्रिक स्वास्थ्य परीक्षण लाइसेन्स नवीकरण तथा राजस्व सङ्कलन सम्बन्धी सेवा पनि अर्को सूचना नभएसम्मका लागि रोकिएको कार्यालयले जनाएको छ। ब्लुबुक नवीकरण नयाँ सवारी दर्ता सवारी जाँच पास तथा बाटो इजाजत सम्बन्धी सेवा समेत हाललाई स्थगित गरिएको छ। नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि लाइसेन्स उत्तीर्ण गरेपछि लाग्ने राजस्व तथा रिट्रायल शुल्क अनलाइन मार्फत बुझाउन सकिने र त्यसका लागि कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हट्ने कार्यालयले जनाएको छ। यद्यपि अन्य सेवा स्थगित भए पनि तयार भइसकेका लाइसेन्स कार्ड वितरणका कार्य भने नियमित रूपमा सञ्चालन भइरहेको कम्प्युटर अधिकृत रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो। बन्दीपुर गाउँपालिका 4 विमल नगरस्थित यस कार्यालयबाट तनहुका साथै गोर्खा लमजुङ र मनाङका सेवाग्राहीले पनि सेवा लिने गरेका छन्। अब विदेशको खबर। भारतमा परीक्षा प्रणाली सुधार र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको कक्रोच जनता पार्टी सिजेपी आन्दोलनले सरकार माग पूरा नभएसम्म आन्दोलन नरोकिने घोषणा गरेको छ। नयाँ दिल्लीमा सोमबार भएको विशाल प्रदर्शनमा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको हुँदा कम्तीमा 178 जना घाइते भएपछि आन्दोलन थप चर्किएको हो। सिजेपीले सामाजिक सञ्जाल मार्फत आन्दोलनलाई निरन्तर अघि बढाइने जनाएको छ। आन्दोलनका प्रमुख आशुतोष रङ्काले शिक्षा मन्त्री प्रधानलाई पदबाट हटाउनु पर्ने माग दोहोर्याउँदै सरकार मौन बसेसम्म आन्दोलन जारी रहने बताउनुभयो। मङ्गलबार पनि सयौं प्रदर्शनकारी राजधानीको जन्तर मन्तर क्षेत्रमा धर्नामा बसेका छन्। उनीहरूले शिक्षा मन्त्रीको राजीनामासँगै परीक्षा प्रणालीमा व्यापक सुधार गर्नुपर्ने माग राखिरहेका छन्। सोमबार हजारौं प्रदर्शनकारी संसदतर्फ मार्च गर्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्न अश्रु ग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको थियो। दिल्ली प्रहरीले प्रदर्शनकारी र सुरक्षाकर्मी बीच भएको झडपमा कम्तीमा 178 जना घाइते भएको जनाएको छ। तीमध्ये वरिष्ठ अधिकारीहरू सहित 118 जना प्रहरी कर्मचारी पनि छन्। प्रहरीले प्रदर्शनकारीको भिडलाई अनियन्त्रित आक्रामक र हिंसात्मक भएको आरोप लगाएको छ। साथै झडपका क्रममा करिब 60 जना प्रदर्शनकारी पनि घाइते भएको जनाएको छ। यद्यपि आन्दोलनका आयोजकले प्रहरीको बल प्रयोगको कडा आलोचना गरेका छन्। आशुतोष रङ्काले वास्तविक मुद्दा उठाउन आएका विद्यार्थीमाथि प्रहरीले क्रूरतापूर्वक दमन गरेको आरोप लगाउँदै यसलाई भारतीय लोकतन्त्रका लागि लज्जास्पद घटना भन्नुभयो। उहाँले सोमबार वरिष्ठ मन्त्री जेपी नड्डासँग
भेटवार्ता गरे पनि सरकारले आन्दोलनकारीका मागबारे कुनै ठोस प्रतिक्रिया नदिएको बताउनुभयो। मे महिनामा सुरु भएको सीजेपी आन्दोलनले छोटो अवधिमै सामाजिक सञ्जालमा लाखौँ समर्थक जुटाएको छ। विश्लेषकले यसलाई प्रधानमन्त्री नरेन्द्र मोदीले सन् 2024 तेस्रो कार्यकाल सुरु गरे यताको प्रमुख जनदबाव मध्ये एक मानेका छन्। भारतमा पछिल्ला महिनामा सार्वजनिक परीक्षा प्रणालीसँग सम्बन्धित घोटाला सार्वजनिक भएपछि विद्यार्थीको असन्तुष्टि बढ्दै गएको छ। गत महिना करिब 22 लाख मेडिकल विद्यार्थीले सुरक्षा व्यवस्था बीच पुनः परीक्षा दिएका थिए। यसअघि करिब 20 लाख माध्यमिक तहका विद्यार्थीको परीक्षाको अनलाइन मूल्याङ्कन प्रणालीसँग सम्बन्धित अर्को विवाद पनि सार्वजनिक भएको थियो। तीव्र आर्थिक वृद्धिका बावजुद स्थायी र राम्रो रोजगारीको अभाव तथा बारम्बार देखिएका परीक्षा अनियमितताले युवामा सरकार प्रतिको असन्तुष्टि बढाउँदै लगेको विश्लेषण गरिएको छ। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। तनहुमा प्रतिबन्धित लागु औषध सहित 2 जना पक्राउ, थप अनुसन्धान जारी। अविरल वर्षाले घर भत्कियो। विपद पूर्व तयारीमा जुट्न सांसद नेउपानेको निर्देशन। लाइसेन्स र ब्लुबुक सम्बन्धी सेवा अनिश्चितकालका लागि अवरुद्ध। र भारतमा शिक्षा मन्त्री विरुद्ध आन्दोलन जारी।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816613 26, 9843006505, 9819116327, 0655650025।
3: It's a goal!
4: Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिमस्टार फर अ कम्प्लिट होम।
6: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 9058800700,
0: 9460404।

0: तथा भोज बत्तेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
1: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
0: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
2: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
2: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 563715 र 9841120740।
3: दमौली FM 94.2 समुदायको आवाज।

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653319, 9856703119।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाव।
1: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856703119।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10-100 जरिवाना गरी नाम सार्वजनिक गर्ने। खुद्रा विक्रेतालाई ₹500-3000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने। थोक विक्रेतालाई ₹2000-12000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने। उत्पादकलाई ₹3000-16000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाउ।
1: हिमस्टार गोल हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनरेशन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनरेसन।
2: हिमस्टार फर अ कम्प्लिट होम।
3: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
4: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
3: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9065153232।

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाइ दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 98563 64444 98563 66656

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: समुदायको आवाज।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
5: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9916664683,
6: 9856343।
7: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास 2 दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले, सम्पर्क 9843338290, 9111751760।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यु रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846141633, 9817150898, 9864603385।
2: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
3: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
2: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9065153332।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0 65 563 715 र 98 41 12 07 40।

0: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नया नया डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सूचना
0: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
1: हाम्रा सेवाहरू
0: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
0: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 9828280 9815104549।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहापन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खुल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहु।

0: सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोपाइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास दिन प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
4: 98563 234
5: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
6: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
7: दाजु भाइको के को गफ गफ हुँदैछ?
5: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
7: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि, विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
5: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
7: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्याच 2 सफा सडक दमौली, प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर, फोन 0656531336, 0656504 59, मोबाइल नम्बर 98083 80 384, 98 46 37 39 31।
2: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
8: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
8: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656536715 र 98 41 12 07 40।
9: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: धमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज
1: द प्रोडक्शन नेपाल प्रेजेंट्स शिव तांडव स्तोत्रम।

0: कपड़ा उद्योग पुनः सञ्चालनको जिम्मा सेनालाई सुम्पिएको पूर्व सैनिक अधिकारीहरू बताउँछन्। पूर्व रक्षा मन्त्री भीमसेन दास प्रधान भन्नुहुन्छ, सेनाले जिम्मा लिएको योजना असफल भयो भने सेनामाथि भ्रष्टाचार र असक्षमताको प्रश्न उठ्छ। मूल जिम्मेवारी भन्दा बाहिर गएर सेना उद्योगपति ठेकेदार जस्तो बन्नु हुँदैन। पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतको भनाई छ, उद्योगको जमिन सरकारकै रहने गरी निजी क्षेत्रले सञ्चालन गर्ने विधि उपयुक्त हो। जे काम गरे पनि विज्ञताका आधारमा हुनुपर्छ। सेनालाई उद्योग सञ्चालनको जिम्मा दिएर पार लाग्दैन। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत भन्नुहुन्छ, सरकारको निर्देशन बमोजिम नेपाली सेनाले मेसिन मर्मत सम्भार परीक्षण उत्पादन र प्राविधिक जनशक्तिको प्रयोग गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी लिएको हो। बालिनले पूरा गर्दैछन् उद्योग चलाउने सेनाको इच्छा शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
1: आन्दोलनका अग्रणी नेता नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा प्रख्यात साहित्यकार विश्वेश्वर प्रसाद बीपी कोइरालाका 45वां स्मृति दिवस आज बुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाली कंग्रेस बीपी चिन्तनसँग आबद्ध संस्था तथा विभिन्न सामाजिक शैक्षिक र नागरिक संस्थाले उहाँको राजनैतिक वैचारिक र साहित्यिक योगदानको स्मरण गर्दै विचार गोष्ठी श्रद्धाञ्जली सभा पुष्पाञ्जली अर्पण तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेका छन्। नेपालमा लोकतन्त्र स्थापनाको संघर्ष राष्ट्रिय मेलमिलापको अवधारणा लोकतान्त्रिक समाजवादको दर्शन र नागरिक स्वतन्त्रताको पक्षमा जीवनभर अडिग रहनुभएका बीपी कोइराला आज पनि नेपाली राजनैतिक इतिहासका सर्वाधिक प्रभावशाली व्यक्तित्वमध्ये एकका रूपमा स्मरण गरिनुहुन्छ। बीपी कोइरालाको 45वां स्मृति दिवस आज हिमालय टाइम्सले खबर लेखेको छ।
0: ब्याङ्क कर्जाको ब्याजदर 5% झर्यो, आर्थिक अभियान दैनिकले यो खबर छापेको छ। आर्थिक तरलताका कारण निक्षेपको ब्याजदर निकै घटाएका वाणिज्य ब्याङ्कहरू 5% आसपासको ब्याजदरमा पनि कर्जा दिन सक्ने भएका छन्। निक्षेपको ब्याजदर घटाउँदा ब्याङ्कहरूको लागत कम भई आधार दर बेस रेट घटेकाले कर्जाको ब्याजदर पनि कम गर्न सक्ने भएका हुन्। वाणिज्य ब्याङ्कहरूले साउन महिनाका लागि प्रकाशित गरेको मासिक ब्याजदर अनुसार उनीहरूको औसत आधार दर 4.94% झरेको छ। 2082 असारमा ब्याङ्कहरूको औसत आधार दर 5.41% थियो। राष्ट्र ब्याङ्कको आधार दर निर्धारण सम्बन्धी कार्यविधि अनुसार ब्याङ्क वित्तीय संस्थाहरूले आफ्नो लागतमा 0.75% प्रतिफल जोडेर आधार दर निर्धारण गर्दछन्।
1: २०७९ निर्वाचनमा प्रतिनिधि सभामा 32 सीट जितेर पनि तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले म्याजिक नम्बरको मद्दतमा ठूला दललाई नचाउँदै झण्डै 18 महिना सरकारको नेतृत्व गर्नुभयो। तर 2081 असारमा नेपाली कंग्रेस र नेकपा एमाले मिलेपछि उहाँ विपक्षी कित्तामा पुग्नु भएको थियो। त्यसपछि 25 साना वामपन्थी घटक र एकीकृत समाजवादीसँग एकता गरी नेपाली कम्युनिष्ट पार्टी नेकपा बनाएर चुनावी मैदानमा उत्रनुभएका प्रचण्डलाई पछिल्लो निर्वाचनले राष्ट्रिय राजनीतिमा जम्मा 17 सीटमा सीमित गरिदिएको छ। केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले करिब 2/3 नजिकको वर्चस्व कायम गर्दा प्रचण्डको जादु सकिएको विश्लेषण गर्न थालिएको थियो। तर संघमा निकै कमजोर बनेको त्यही नेकपा र संयोजक प्रचण्ड फेरि प्रदेश राजनीतिमा किङ मेकर बन्ने देखिएको छ। प्रदेश सरकारको कार्यकाल करिब 1 वर्ष बाँकी रहँदा कंग्रेस र एमाले बीचको पूर्व सहमति भत्किएपछि दुवै दल फेरि सरकार गठनका लागि नेकपामै भर पर्ने देखिएको छ। आजको हिमालय टाइम्सले यो खबर छापेको छ।
0: नेपालका जलविद्युत कम्पनीहरूबीच एकअर्काको शेयर खरिद गर्ने वा क्रस इन्भेस्टमेन्टको प्रवृत्ति तीव्र हुन थालेको छ। पछिल्ला दिनमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेमा सूचीकृत तथा निर्माणाधीन जलविद्युत कम्पनीहरूले अन्य जलविद्युत आयोजनामा रणनीतिक लगानी गर्ने निर्णय सार्वजनिक गरिरहेका छन्। लगानीको यस्तो प्रवृत्तिले जलविद्युत क्षेत्रमा वित्तीय सहकार्य, जोखिम व्यवस्थापन र दीर्घकालीन प्रतिफल सुनिश्चित गर्ने नयाँ अभ्यासको संकेत गरेको छ। क्रस इन्भेस्टमेन्टमा आक्रामक बन्दै जलविद्युत कम्पनी शीर्षकमा आर्थिक अभियान दैनिकमा यो खबर छापिएको हो।
1: Thank you. कुनै पनि पूर्वाधार निर्माणको अन्तिम भुक्तानी हस्तान्तरण उद्घाटन र सञ्चालन अघि अनिवार्य रूपले तेस्रो पक्ष प्राविधिक परीक्षण गर्नुपर्ने कानूनी व्यवस्था छ तर व्यवहारमा त्यस्तो नहुने देखिएको छ। राष्ट्रिय सतर्कता केन्द्र कार्य सञ्चालन नियमावलीले हरेक ठूला आयोजनाको प्राविधिक परीक्षण गराउनुपर्ने स्पष्ट व्यवस्था गरेको छ। केन्द्रले ठूला आयोजना परीक्षण गर्न कसैको स्वीकृति नलिई आफ्नै सक्रियतामा गर्न सक्छ तर आयोजना सम्पन्न गर्ने पक्षले सतर्कता केन्द्रलाई सम्पन्न भएको कामको जानकारी नदिँदा परीक्षण गर्ने स्थिति नै हुँदैन। पूर्वाधार लगायत कुनै पनि क्षेत्रको निष्पक्ष परीक्षणका लागि विश्वभरि नै तेस्रो पक्ष परीक्षणलाई निष्पक्ष भरपर्दो र विश्वासिलो मानिन्छ तर निर्माण सम्पन्न आयोजनाको तेस्रो पक्ष प्राविधिक परीक्षणै नगरी हस्तान्तरण उद्घाटन तथा सञ्चालन हुने गर्दछ। तेस्रो पक्ष प्राविधिक परीक्षण नहुँदा अनियमितता न्यून गुणस्तर र सार्वजनिक सम्पत्ति दुरूपयोग हुने जोखिम उच्च रहन्छ। अरबौंका आयोजना हुँदैन तेस्रो पक्ष परीक्षण शीर्षकमा गोर्खापत्रले खबर छापेको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। कंग्रेस र एमाले बीच करिब दुई वर्ष अघि बनेको केन्द्रदेखि प्रदेशसम्मको सत्ता गठबन्धन भत्किन थालेपछि कोशी प्रदेशको राजनीतिक फेरि तरंगित बनेको छ। सुदूरपश्चिम कर्णाली र बागमतीपछि कोशीमा पनि सत्ता समीकरण फेरि नै चर्चा चुलिए पनि त्यहाँ संविधानको धारा 168(5) बमोजिम बनेको सरकारका कारण अन्य प्रदेश जस्तो सरकार परिवर्तनको प्रक्रिया सहज देखिँदैन। यही संवैधानिक व्यवस्थाले कोशीको राजनैतिक बहसलाई थप पेचिलो बनेको छ।
2: संसद बैठकमा पार्टी सभापति, संसदीय दलका नेता, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरूको उपस्थिति निकै पातलो देखिएको छ। संसदको प्रमुख जिम्मेवारी बोकेका शीर्ष नेतृत्व नै महत्वपूर्ण बैठकहरूमा अनुपस्थित हुने क्रम बढ़ेको संसद सचिवालयको पछिल्लो तथ्याङ्कले देखाएको छ। प्राप्त तथ्याङ्क अनुसार